0: बीबीसी नेपाली सेवाको साँझ पक्कबाट पवनराज पौडेलको नमस्कार। आज कार्यक्रममा भारतको पाँच दिने भ्रमण सकेर नेपाल फर्किए राष्ट्रपा सभापति लामी छाने भ्रमणको उपलब्धि बारे भन्छन्।
1: एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ।
0: छानबिनमा परेका पूर्व गृहमन्त्री सुधन गुरुङ बारेको प्रतिवेदनमा के छ?
2: वस्तुको रूपमा व्याख्या छ, सब प्रमाण हामीले जे जे देखिनुपर्ने त्यही राखिदिएका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको निचोड निकालिएका छौँ।
0: छानबिन समितिका संयोजक र आजोब सागरमा केही पानी जहाजहरूमाथि ड्रोन हमला गरेको युक्रेनको भनाई। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: फडिन र दाहालबाट समाचार सुन्नुहोस्। युक्रेनले आजोब सागर र त्यसका बन्दरगाहमा रहेको पानी जहाजहरूमा सामुद्रिक ड्रोन हमला गरेको छ। उसले रुसले अधीनस्थ युक्रेनी भूभागबाट चोरिएको अन्न बोकिरहेका मालवाहक पानी जहाज र एउटा ट्याङ्करलाई निशाना बनाइएको जनाएको छ। कियेभले ती पानी जहाजको नाम रङ पोतेर छोपिएको र रेडार बन्द गरिएको बताएको छ। अजरबैजानले आजोब सागरमा दुईवटा मालवाहक पानी जहाजमा आक्रमण हुँदा आफ्ना पाँच नागरिकको मृत्यु भएको बताएको छ। रुसी विदेश मन्त्रालयले उक्त आक्रमणका लागि युक्रेनलाई दोष लगाएको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौसैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको स्वीकार गरेको छ। रुसले गरेको अवरोधका कारण उक्त ड्रोनले मार्ग परिवर्तन गरेको उसको भनाइ छ। उक्त विस्फोटनका कारण कोन्स्टान्सा हार्बरमा रहेको एउटा पानी जहाज र कैयौं गोदाममा नराम्ररी क्षति पुगेको रुमेनियाका रक्षा अधिकारीहरूले बताएका छन्। मानवीय क्षतिको भने विवरण आएको छैन। सेन्ट पिटर्सबर्गमा एउटा अन्तर्राष्ट्रिय आर्थिक सम्मेलनमा बोल्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको अर्थतन्त्रबारे आफ्नो धारणा राखेका छन्। पश्चिमा देशहरूले अर्थतन्त्रमा गतिरोध देखिएको भनी लगाएको आरोप खारेज गरेका उनले युरो जोन क्षेत्रका देशहरूकै हाराहारीमा मस्कोको अर्थतन्त्र बढ़िरहेको बताए। युक्रेनसँगको युद्धमा ठूलो खर्च भइरहेका कारण मस्कोको बजेट घाटा थप फराकिलो बन्दै गएको छ। पुटिनका एक नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ भन्छन्, रुसको अर्थतन्त्र बलियो छ, राम्रो गरिरहेको छ। वास्तवमा युरोपलाई रुसको ग्यास चाहिन्छ, युरोपलाई आफ्नो अस्तित्व रक्षाका लागि रुस चाहिन्छ। पुटिनका एकजना नजिकका सल्लाहकार किरिल डिमिट्रिएभ। इरानले ओमानको खाडीमा रहेको अमेरिकी युद्धपोतहरूमाथि चेतावनी स्वरूप क्षेप्यास्त्र र ड्रोन हमला गरेको जनाएको छ। व्यावसायिक पानी जहाज र ट्याङ्करहरूलाई दुःख दिएका कारण त्यसो गरिएको उसको भनाइ छ। यसअघि अमेरिकी सेनाले एउटा प्रतिबन्धित राज्यविहीन पानी जहाज हिन्द महासागरमा आफूले रोकेको जनाएको थियो। अमेरिकाले इरानलाई सघाउने पानी जहाजहरू बन्धक बनाइने चेतावनी दिएको छ। बिहिबार केही इरानी पानी जहाजले होर्मुज जलमार्गबाट यात्रा गरेको सामुद्रिक मार्गको निगरानी गर्ने समूहहरूले बताएका छन्। आप्रवासन विरोधी प्रदर्शन र हिंसापछि दक्षिण अफ्रिकाबाट आफ्ना नागरिक स्वदेश फर्काउने घोषणा गर्ने पछिल्लो मुलुक नाइजेरिया

0: भनेको छ। घाना, मलावी र मोजाम्बिकले आफ्ना सयौं नागरिक फिर्ता गर्न थालिसकेका छन्। नाइजेरियाले 1000 भन्दा बढी मानिसहरू देश फर्कने अपेक्षा गरिएको बताएको छ र इटलीका स्कूले विद्यार्थीहरूले अभिभावकहरूले अनुमति दिएको खण्डमा मात्रै अब यौन शिक्षा अध्ययन गर्न पाउने भएका छन्। इटलीको सिनेटले पारित गरेको एउटा विधेयकले नर्सरी र प्राथमिक तहमा पूर्ण रूपमा यौन शिक्षालाई बन्द गर्ने व्यवस्था गरेको छ। विपक्षी दलले त्यसलाई औचित्यहीन भन्दै त्यो साहित्य वा इतिहास पढाउन अभिभावकको अनुमति लिनु सरह भएको जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। भारतको 5 दिने भ्रमण सकेर आज काठमाडौँ फर्किएका सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो भ्रमणले नेपाल भारत सम्बन्धलाई सहज र सकारात्मक दिशामा अघि बढाउन मद्दत गर्ने आफूले ठानेको बताएका छन्। भारतले राष्ट्रपा सभापतिलाई गरेको स्वागतलाई कतिपय कूटनीतिज्ञहरूले अभूतपूर्व भनिरहेका छन्। सत्तारूढ भारतीय जनता पार्टीको निम्तोमा भारत गएका लामिछानेले त्यस क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकर, गृहमन्त्री अमित शाह, भाजपा अध्यक्ष नितिन नवीन लगायतसँग भेटवार्ता गरेका थिए। एक रिपोर्ट। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सभापति लामिछानेले नेपालको कूटनीतिक प्राथमिकता, भारतसँगको सीमा विवाद लगायतका विभिन्न समसामयिक प्रश्नहरूको जवाफ दिए। भारतीय पक्षसँग विकास कूटनीतिलाई मध्यनजर गरेर नेपालको प्राथमिकताबारे पारदर्शी तवरले कुरा राखेको उनको भनाइ छ।
2: नयाँ सरकार बनिसकेपछि एउटा मित्र राष्ट्रसँग हामीले के अपेक्षा गर्ने, लगानीका कुराहरूमा, सहकार्यका कुराहरूमा र हाम्रो वर्षौँदेखि रहेको एउटा सद्भावपूर्ण सम्बन्धका आधारमा हामीले राष्ट्रका रूपमा कुन लाभलाई लिन सक्छौँ र कुन विषयलाई प्राथमिकीकरण गर्न सक्छौँ भनेर प्राथमिकताहरू छुट्याएर कुराकानी गर्ने अगाडि बढेको छ। पारदर्शी, स्पष्ट र कहाँ जाने भन्ने कुराको गन्तव्य तय गरेर हिँड्न सुरु गरिएको यात्रा भएको हुनाले यो एक हिसाबले रिसेट जस्तो पनि हो। कयौँ विषयको यो रिसेट गर्ने काममा यो भ्रमणले मद्दत गर्छ भन्ने मैले आशा गरेको छु।
1: प्रधानमन्त्री वालेन्द्र शाहको सीमा सम्बन्धी अभिव्यक्ति विवादित बनेको पृष्ठभूमिमा भारत भ्रमण गरेका लामिछानेलाई सीमा विवादका विषयमा चर्चा भए नभएको बारे पनि सोधिएको थियो।
2: कुनै पनि विषय कूटनीतिको माध्यमबाट डिप्लोमेटिक च्यानल्सहरूलाई एक्टिभ गराएर गरिने कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुराहरू छ। तिनको आवाज एकदमै नोइज गरे जस्तो, हल्ला गरे जस्तो, एकदमै ढोल बजाएर हुँदैन। तर ढोल नबजाइकन आफ्ना देशका बारेमा गर्ने कुराहरू गर्नुपर्ने ठाउँमा, गर्नुपर्ने समयमा, गर्नुपर्ने जसरी र चरणबद्ध तरिकाले गर्नुपर्ने हुन्छ।
1: प्रधानमन्त्री शाहको अभिव्यक्तिका सन्दर्भमा सभापति लामिछानेले परराष्ट्र मन्त्रालयको धारणा नै आधिकारिक भएको बताए। परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको भनाई मूलत 10 गजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अक्युपेसन अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको जनाएको थियो। विमानस्थलमा राष्ट्रपा सभापति लामिछानेले उनी प्रधानमन्त्री बन्ने सम्भावना सम्बन्धी चर्चाबारे पनि पत्रकारका प्रश्नको सामना गरे।
2: हामीले लेखेको कागज एकपटक पढ्न भनेर अनुरोध गर्न चाहन्छु। हामी अस्थिरताको पक्षमा छैनौँ, हामी स्थिरताको पक्षमा छौँ। नेपाली जनताले स्थिर सरकारका लागि हामीलाई मतदान गरेका हौँ। हामीले गरेको वाचा, बोलेर गरेको वाचा, लेखेर गरेको वाचामा अडिग छौँ, रहिरहन्छौँ।
1: सभापति लामिछाने काठमाडौँ फर्किएकै दिन परराष्ट्र मन्त्री श्री शिर खनाल आज 3 दिने औपचारिक भारत भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन्। उनी भारतीय समकक्षीको निम्तोमा दिल्ली गएका हुन्। छलफलका विषयबारे विमानस्थलमा पत्रकारहरूको प्रश्नमा मन्त्री खनालले प्राथमिकताका सबै विषयमा संवाद हुने प्रतिक्रिया दिए। अब अर्को प्रसंग। पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुदन गुरुङमाथि छानबिन गर्न गठित समितिले आज आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीले 43 पृष्ठ लामो प्रतिवेदन प्रधानमन्त्रीको कार्यालयमा बुझाइएको बीबीसीसँग बताए। उनका अनुसार छानबिनका क्रममा समितिले गुरुङसँग 17 पृष्ठ लामो बयान पनि लिएको थियो।
3: कतिपय जग्गाहरू उहाँले भने जस्तो देखिएको छैन है, र जे उहाँले सम्पत्ति विवरणमा जस्तो तपाईँको मन्त्री परिषदको कार्यालयमा बुझाउनु भएको सम्पत्ति विवरण अनि त्यसै गरेर निर्वाचन आयोगमा पठाएको सम्पत्ति विवरण ती सबैलाई संकलन गर्यौँ, त्यसको आधारमा इन्भेस्टिगेसन गर्यौँ सम्पत्तिको हकमा र आएको रेकर्ड रिपोर्ट अनुसार चरण नम्बर प्रथम उल्लेख गरेर त्यो हामीले त्यही नै उल्लेख गरिदिएका छौँ। जहाँसम्म दिपक भट्टसँग सवालको कुरोमा हामी नेपाल भन्ने संस्था जो छ उहाँको त्यसको सवालमा र रिमिट्यान्सको सवालमा यसमा के गरिदिएका छौँ हामीले भन्नुहुन्छ भने कहाँबाट आएको, कहिले आएको, कुन बैङ्क मार्फत आएको हो, कसले पठाएको हो, कतिजनालाई त हामीले यहीँ बोलाएर हाम्रो समितिको कार्यालयमै बोलाएर बयान कागज गराएर राखिदिएका छौँ। कतिपय समयलाई हामीले जुमबाटै कुरा गरेर पनि हामीले त्यो कुराहरूलाई डेट वाइज राख्दै

0: त्यसो भए उहाँको नाममा देखिएका सम्पत्ति र तिनको स्रोतको कुरा गर्दाखेरि तपाईँको आशय त्यो भिडियो मिल्यो भन्ने कि मिलेन भन्ने त
1: अब अहिले मैले मेरिटमा बोल्दिनँ, किनभने हाम्रो पनि गोप्यताको कुरा छ, हामीले आत्मगत रूपमा त्यहाँ व्याख्या गरेका छैनौँ, वस्तुगत रूपमा व्याख्या छ। वस्तुगत भन्ने बित्तिकै सब प्रमाण हामीले जे जे देखिनु पर्ने त्यही राखिदिएका छौँ, त्यहाँ प्रमाण जता भारी छ त्यही अनुसारको हामीले चाहिँ हाम्रो आफ्नो रिपोर्ट निकालिदिएका छौँ।
0: तीन सदस्यीय समितिले सर्वसम्मत रूपमा आफ्नो निष्कर्ष तथा राय प्रस्तुत गरेको समितिका संयोजक भण्डारीले बताए। सम्पत्तिको स्रोतबारे प्रश्न उठेपछि गुरुङले वालेन्द्र शाह वालेन नेतृत्वको सरकारमा गृहमन्त्री नियुक्त भएको 27 दिनमा पदबाट राजीनामा दिएका थिए। उनी पुनः गृहमन्त्रीका रूपमा फर्किन सक्ने चर्चा चलिरहेका बेला समितिको प्रतिवेदनलाई चासोका साथ हेरिएको छ। अर्को विषय, नेपालमा यसपालि लगातार 4 वर्ष अधिकतम तापक्रम औसतभन्दा बढी हुने पूर्वानुमान गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आजबाट 3 दिनसम्म नेपालका कैयौं क्षेत्रमा ताप लहर देखिन सक्ने चेतावनी जारी गरेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार समथर क्षेत्रमा अधिकतम तापक्रम 40 डिग्री भन्दा माथि र पहाडी क्षेत्रमा 30 डिग्री सेल्सियस भन्दा माथि पुगेको अवस्थालाई तापलहर अर्थात् हिटवेभ भन्ने गरिन्छ। यसै सन्दर्भमा हामीले जल तथा मौसम विज्ञान विभागका मौसमविद रोजन लामिछानेलाई सम्पर्क गरी नेपालमा हिटवेभको सम्भावित प्रभावबारे प्रश्न गरेका छौँ।
2: अहिले भइरहेको हिटवेभ चाहिँ अब विशेष गरी तराई क्षेत्रहरूमा पानीको सम्भावना अलिकति कम रहेको हुनाले चाहिँ केही दिनदेखि 38 डिग्री भन्दा नि माथि तापक्रम चाहिँ मापन भइरहेको अवस्था र ह्युमिडिटीको अवस्था चाहिँ अलिकति बढी नै रहिरहेको अवस्थामा चाहिँ नर्मल तापक्रम 38 डिग्री भए पनि फिन्स लाइक टेम्परेचर चाहिँ अलिकति बढ्ने सम्भावना चाहिँ हुन्छ। यो चाहिँ अब विशेष गरी अब मनसुन आउनुभन्दा अगाडि चाहिँ एभ्री इयर जुन हामीले विगतका केही वर्षदेखि नै तापक्रमहरू बढ्ने र हिटवेभको सम्भावना हुने अवस्था चाहिँ देखिन्छ।
3: विगतमा भएका एकदमै धेरै गर्मी हुने अथवा धेरै हानिकारक हिटवेभ भन्दा अथवा लु भन्दा यसपालिको हिटवेभ चाहिँ त्यति धेरै चिन्ता मान्नुपर्ने गरेको चाहिँ छैन भन्न सकिन्छ।
2: 2024 पनि 11 जति हिटवेभ बुलेटिनहरू जारी गरेको थियौँ समय समय अनुसार। जुन अघिल्लो वर्षमा चाहिँ त्यति धेरै हिटवेभको जुन बुलेटिनहरू हामीले जारी गर्नु परेको अवस्था थिएन भने यो वर्ष पनि हामीले 4 हिटवेभ बुलेटिन जारी गरिसकेको अवस्था छ। जुन यो चाहिँ हिटवेभको अवस्था हो, यसले चाहिँ विशेष गरी मधेस लिम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानहरूमा नै यो आगामी 3 दिनसम्म मध्यम तातो लहर हुने सम्भावना चाहिँ देखिन्छ। विशेष गरी अब यो कोशी बागमती गण्डकी सुदूरपश्चिम तराईको भूभागहरूमा पनि तातो दिन हुन सक्ने सम्भावना चाहिँ रहेको छ।
3: लु पछाडि मौसम अथवा मनसुन सक्रिय हुने सम्भावना रहन्छ।
2: अब लु हुँदैन फेरि मनसुन आइहाल्छ भन्ने त्यस्तो अवस्था त हुँदैन। बिस्तारै पश्चिमी वायुको प्रभाव पनि पर्न सक्ने सम्भावना त हुन्छ, तर अहिले तत्कालको लागि चाहिँ त्यो सम्भावना देखिएको छैन।
0: मौसमविद रोजन लामिछाने साथी अशोक दाहालसँग कुरा गर्दै अब एउटा प्रसङ्ग संक्षेपमा, उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले प्रधानमन्त्री वालेन्द्र शाह वालेनलाई पठाएको सन्देश र त्यसपछि प्रहरीले उनलाई पक्राउ वा सोधपुछ गरेको विषयबारे अहिले विभिन्न टिप्पणीहरू भइरहेका छन्। प्रधानमन्त्रीलाई मोबाइल फोनमा आएको सन्देशमा सचिव पुष्करले आफू पदबाट निवृत्त हुने बेला भएको र मुख्य सचिव वा राजदूतका लागि इच्छा देखाएको र त्यसमा प्रधानमन्त्रीको मार्गदर्शन र आवश्यक सहयोग चाहेको आशय व्यक्त गरिएको छ। उक्त सन्देशपछि त्यसबारे जानकारी लिन प्रहरीले सचिव पुष्करलाई सोधपुछ गरेको तर पक्राउ गरिएको भन्न नमिल्ने गृह मन्त्रालयले जनाएको छ। पूर्व प्रशासकहरू भने यसरी सन्देश पठाउने र सन्देश पठाएको विषयमा प्रहरीले पक्राउ वा सोधपुछ गर्ने दुवै कदम गलत भएको बताउँछन्। यस सम्बन्धी समाचार तपाईँ www.bbcnepali.com गएर विस्तृतमा पढ्न सक्नुहुन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, युक्रेनले आजोफ सागरमा रूसले कब्जा गरेको तटीय क्षेत्रमा पर्ने स्थानमा गैर कानूनी कार्गो बोकिरहेका 5 पानी जहाजलाई हमला गरेको जनाएको छ। युक्रेनी ड्रोन फोर्स कमाण्डरले ती पानी जहाजहरूले युक्रेनका अन्न चोरी गरिरहेका र सैन्य कार्गो र इन्धन स्थानान्तरण गरिरहेको जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
4: सेन्ट पिटर्सबर्गमा एउटा प्रमुख आर्थिक सम्मेलनमा रूसी राष्ट्रपति पुटिनले सम्बोधन गर्ने तयारी गरिरहँदा यो हमला भएको हो। एक दिन अघि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युद्ध अन्त्यका लागि रूसी राष्ट्रपतिसँग प्रत्यक्ष वार्ताको प्रस्ताव गरेका थिए। किएभले हमला गरेका कार्गो पानी जहाजहरूको सम्बन्ध अजरबैजानको विदेश मन्त्रालयले पानी जहाजमा ड्रोन हमलामा आफ्ना 5 नागरिक मारिएको भन्दै गरेको घोषणासँग सम्बन्धित रहे या नरहेको प्रश्न छैन। अजरबैजानले गैराति आजोफ सागरको टागानरोग खाडीमा 2 मालवाहक पानी जहाजमा आक्रमण भएको भन्दै ती पानी जहाज आफ्नो मूल

0: नागरिकको नरहेको उल्लेख गरेको थियो। रुसले युक्रेनले उक्त आक्रमण गरेको आरोप लगाएको छ। तत्कालै प्रतिक्रिया नदिएको कियेभले मारियुपोल, बेर्डियान्स्क र रुसले अस्थायी रूपमा कब्जा गरेका तटीय क्षेत्रमा गैर कानूनी मालवाहक पानी जहाजलाई निशानामा पारेको उल्लेख गरेको छ। यसैबीच युक्रेनले आफ्नो एउटा नौ सैनिक ड्रोन रुमेनियाको तटीय क्षेत्रमा विस्फोटन भएको जनाएको छ। विस्फोटनबाट त्यहाँ कोही पनि घाइते नभएका खबर आएका छन्। युक्रेनका ड्रोन कमान्डर रोबर्ट ब्रबजीले मालवाहक पानी जहाज र ट्याङ्करको नाममा रङ पोतिएको र चुपचाप अन्न चोर्नका लागि रेडार बन्द गरिएको बताए। उनले मृतक बारे केही उल्लेख गरेका छैनन्। यसैबीच रुसी हमलामा युक्रेनमा कम्तीमा 13 जनाको ज्यान गएको र 70 भन्दा बढी घाइते भएको जनाइएको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यही सकिन्छ। सोमबार बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।